Мэргни тимэзэк кача чибоз фшет гона то фшет махи кесэр к джонда да фшик махи карцэн нахжин лонон каркэ дэгэ татэгэ чэзэ дидим джэмэд витэм зо лан ягэ нэрби чутэм зо лан да чэрэн и тонн горкур мэнга зэ гэтэнгэ цонлин пэджи ди дангэ чибо чибоз зан данг и чибо чибоз лон данг и да чэрэн и тэ хэн пинэ бхи на тамэ нэ ди да чэрэн и фшим зэ тэри мэкэ джэ нам зэ двади мэкэ джэ ёнэ на ᱛᱚᱵᱡᱤ ᱜᱟᱢᱥᱮ ᱭᱚᱛᱤ ᱡᱤᱜᱡᱮ ᱛᱟᱨᱤᱵ ᱡᱟᱜᱫᱟ ᱪᱮᱨᱚᱱᱤ ᱱᱫᱤ ᱢᱮᱯᱟᱱ ᱪᱚᱛᱟᱱ ᱫᱟ ᱪᱮᱨᱚᱱ ᱛᱚᱱᱟ ᱠᱚᱫᱤᱢ ᱫᱟ ᱪᱮᱨᱚᱱᱤ ᱴᱚᱠᱪᱚᱜ ᱩᱱᱫᱚ ᱥᱩᱠᱛᱚᱢ ᱢᱮᱱ ᱱᱤᱠᱤ ᱥᱟᱨᱡᱟᱜ ᱦᱟᱱᱛᱚᱢ ᱢᱮᱱ ᱮᱠᱚᱱᱤ ᱢᱤᱭᱚ ᱢᱟᱝᱟ ᱡᱚᱱᱨᱤᱪ ᱭᱚᱱᱟ ᱛᱷᱚᱱᱤ ᱱᱫᱤ ᱛᱟᱝᱜ ᱥᱟᱢᱞᱩ ᱠᱚᱨᱠᱚᱨ ᱱᱟᱴᱟ ᱫᱟ ᱛᱷᱚᱱᱥ ᱛᱚᱵᱡᱤ ᱛᱮᱱ ᱫᱟ ᱡᱟᱜ ᱜᱚᱱᱨᱤᱪ ᱛᱷᱚᱱ ᱡᱟᱢᱱᱟ ᱛᱷᱚᱱ ᱢᱤᱭᱚᱨ ᱠᱚ ᱡᱟᱢᱱᱟ ᱫᱟᱝ ᱨᱟᱝᱮᱨ ᱫᱮ ᱡᱤᱡᱚᱱ ᱫᱤ ᱛᱟᱜᱟᱱ ᱚᱭᱟᱱ ᱫᱤ ᱠᱷᱮᱣᱟ ᱪᱷᱚᱝ ᱪᱷᱚᱝ ᱛᱷᱟᱢᱛᱟ ᱠᱟᱡᱟᱠᱚᱱᱤ ᱠᱟᱪᱟ ᱧᱚᱱᱩᱱ ᱜᱩᱵᱡᱤᱝ ᱠᱚ ᱪᱟᱨᱠᱚᱱᱤ ᱢᱟᱝᱟ ᱡᱚᱱᱨᱤᱪ तो चरुब योनर जिति जर्कब के नाम तंग लाता चरों छेसा सु को छों जपति देता चरों ई थर मालुन द चरों ई तग तुबाब जाग अपा लोग ई तुबाब जाग अमा लोग द चरों चक्कर लखवान रा सु को तंग निमा खुचा गनी कर द चरों ई तो दिउनी थंकर प्रति लव दी रो तो गनी मन मुनी थानक प्रति लव दी रो तो गनी मा छ पि र दिवा यरवा छवा थर जर्कब ला सो को नुचि द चरों ई ᱱᱫᱚ ᱪᱮᱫᱨᱤ ᱫᱤᱫᱤ ᱜᱟᱹᱱᱤ ᱪᱤᱜᱯ ᱥᱟᱢᱡᱤ ᱢᱟᱪᱷᱮᱫ ᱵᱟ ᱡᱚᱪᱤ ᱢᱟᱞᱚᱝ ᱵᱤ ᱱᱤᱠᱟ ᱪᱤᱯᱚ ᱡᱟᱦᱤ ᱚᱱᱤ ᱢᱮᱢᱟᱱ ᱨᱮᱥ ᱛᱚ ᱪᱟᱢᱵᱚ ᱫᱤ ᱥᱟᱢᱪᱷᱤ ᱪᱤᱜ ᱥᱟᱢᱞᱚ ᱛᱟᱝᱜᱚ ᱱᱨᱮᱥ ᱦᱚᱥᱢ ᱪᱚᱱᱟ ᱛᱚ ᱤᱱᱫᱟᱝ ᱡᱟᱵᱜᱚ ᱱᱨᱮ ᱥᱟᱝᱠᱟᱨ ᱛᱟᱝᱜᱚ ᱫᱤ ᱛᱷᱤᱠ ᱡᱟᱵᱜᱚ ᱱᱨᱮᱥ ᱚᱭᱟᱱ ᱫᱤ ᱪᱷᱚᱝ ᱡᱟᱢᱱᱟ ᱪᱷᱚᱝ ᱛᱚ ᱪᱤᱫᱨᱮ ᱫᱤᱫᱤ ᱪᱷᱚᱝ ᱠᱮᱨᱪᱤ ᱠᱚ ᱪᱷᱚᱛᱤ ᱪᱮᱱᱟᱝ ᱥᱚᱝ ᱥᱢᱟ ᱛᱟᱜ ᱥᱮᱛ ᱥᱟᱵᱡᱟ ᱱᱟᱝ ᱪᱷᱤᱯᱴᱟ ᱵᱟᱨᱢ ᱡᱩᱢᱟ ᱡᱤ ᱪᱷᱤᱠᱥᱨᱟ ᱫᱟ ᱛᱤᱫᱤ ᱪᱷᱚ ᱪᱷᱚᱝ ᱡᱟᱵᱪᱤ ᱠᱚ ᱢᱟᱨᱪᱟ ᱛᱟᱱ ᱠᱷᱚᱫᱟᱯᱟ ᱢᱤᱛᱟᱱ ᱭᱮᱱᱟ ताचु मामुम चुई मने दोनी दो दो ता छो तो चांग का अर्जिया मारे तोन थे का केवा मारे ताचु तों जाव जी तोन तक सो छो चांग गोन मारे तग फिर के चुई तग ली जोन मारे जी तग चु छेदरी जी जी मटन टंचा छेना दुगर नांग का छेवा जी जी जोन रा तग तो छेद का जी जी छो तों जग जी जी चु कल्ला पात में तांग ने ना चु तों ली छेबो जग तांग ना चार छेबो जब जों चेरों ने ना چو غاب همان که پرگو مصر دا چرونی تاگا توم چاگا مصر دا چرونی دیوا یروا تا ما نیران چخصما کموگی تا دی جب لقوا تا دا چرونی دیچو من تاما چنچنگ همان زاملان که نما زیجو چونگو یفشیر پوچو چو جیزی جب کمچو که چوچو چو جیزی چو من کان تید دا چرون جب کان تق دا چرونی دیچو فشیر جی مکو تگنا نار جی چاو تگنا چو چاچ مرسم گانا یونزی چو چبرا چورسم خون نازونزی ᱡᱟᱱᱟ ᱭᱚᱱᱤ ᱫᱤ ᱱᱟᱨᱛᱟᱱᱮ ᱱᱟ ᱪᱩᱧᱢᱟ ᱪᱤᱠᱚ ᱥᱟᱨᱡᱤᱣᱟ ᱢᱮᱯᱟᱢ ᱪᱚᱛᱟᱱ ᱫᱟ ᱪᱮᱨᱚᱱ ᱤ ᱪᱩᱪᱮᱫᱨᱤ ᱫᱤ ᱫᱤ ᱧᱮᱢᱟᱱ ᱜᱚᱡᱩᱢ ᱡᱩᱜᱟ ᱛᱩᱠ ᱫᱟ ᱪᱮᱨᱚᱱ ᱤ ᱪᱩᱠᱚᱨᱤᱠ ᱪᱤᱫᱩᱱ ᱛᱟ ᱛᱩᱠ ᱫᱟ ᱪᱮᱨᱚᱱ ᱤ ᱪᱩᱢᱮᱱ ᱛᱚᱱ ᱱᱤᱜᱟ ᱤᱛᱟᱱᱟ ᱱᱟ ᱪᱩᱧᱟᱠᱛᱢ ᱞᱟᱠᱷᱟᱱ ᱜᱚᱛᱚᱜ ᱫᱟ ᱪᱤᱛᱟ ᱪᱩᱞᱟᱝᱥᱢ ᱞᱟᱠᱷᱟ ᱡᱟᱝᱛᱚᱜ ᱫᱟ ᱪᱤᱛᱟᱱᱟ ᱪᱚᱛᱚ ᱞᱩᱨᱪ ᱡᱨᱮᱫᱮ ᱚ ᱪᱚᱛᱚ ᱧᱟᱱᱪ ᱡᱨᱮᱫᱮ ᱚ ᱛᱟᱜᱟ ᱪᱩᱛᱤ ᱛᱟᱱᱟ ᱥᱟᱢᱚ ᱡᱢᱚᱵ ᱛᱟᱝᱠᱟ ᱪᱩᱛᱤ ᱛᱟᱱᱟ ᱥᱟᱢ ᱪᱤᱠ ᱡᱢᱟᱨ ᱪᱤᱜᱟ ᱛᱟᱜᱟ چو تی کم سم دنگ زد جاتی چو شر زد لو زد نب ما را گختن کت زد چرونی ده چو یوت زد میانی تا تاکو شا خورد چرون واکو شی خورد چرونی چو خورسم خور که یوغلین گو لخ تار نری تگ ده چه زگ دی دی جان که توم سون گو لان ده چرونی نه توم ران گو لان ده چرون چه این چه گد ده چرونی جان که مام تان زد چو کولی زد چرونی چو کس زندو که چون خورا خوار نیب زیند کرو چو لیلین دو که گرما جنگو گزی چو چگا زندو چه دی چو رانش که نینان توق دا چرو ای ده تا چو که چون جو ماخی کانوی زادی چو دوگ ماخی اونگو بزتانانا چو چون جاب چی دی تانکف ساملو دی چو جموز تانکه یوک تاگا دی تانانا سامچک زایاز تانکه یوک تاگا مایو تانانا چو چم رید زیدی گنی چو مطن چنجا چه نا چو دنگر نانک چه باز رنگ نیو چارن را تاگا तो तोंद में जिरे ते हंच को तुम वलन देखो जो तुम दे छको वलन हाट क नडी देखो जो छेफी मान दमा मार गु शिमा उ छी सुद गो जिरा तग तो यन तो न ना छु छु को तुम बा जाग अपा ई तुम बा जाग अमा ई द चेरो ई ते छु छु रि दि दि ला तुम बा यन ना गुम द चेरो छि छि खवा यन ना जु द चेरो ई छु शखो ना ता लन जा ई छु छे तुम बा ता न्याम चिरी द चेरो ई छु तुम का बटु मंगा जरन क छि सा मरसा त क छो लगा छको न जुरे मो तग چو یی چی حق چی تان با یی لوتب کما چی گلاب دنی دا چرون یی دے چو یی چی لوتم نیگا یی چو لگا چخ چرون دی دی چی گری زی جی تو نا چر کو کشا جی ما برا کوم نا یمر ک چا جی ما برا دا چرون یی می شنی نی ما نیستا ما برا یی او رپانی نی ما چیستا ما برا نو چو لگا چخ تان نا چو دی توم دے چل با یخ با یی چر مب جن دیگو چو مب جن جی چی تو نا چو لی جم دی نی گا کور لو چین دف چین نی گا لام لو چو توم کا و چو تان گ چرا یی نری گو